0: पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्यूजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको पन्ध्रौं महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। चार गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र सोह्र गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको समय जगत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज तीन गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवा सहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ़ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको एक महिना बित्दा समेत कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर सम्वाद गर्न मानेका छैनन्। दुई नेताबीच सम्वाद नहुँदा पार्टीको आसन्न पन्ध्रौं महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिंगापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट एक भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर सम्वाद हुन सकिरहेको छैन। देउवा सिंगापुरबाट फर्कनु एक साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: दिदीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बाल बालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बाल बालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढ़ी बाल बालिका बाल गृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बाल बालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेपछि हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेकोशी बाढ़ी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढ़ी पछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारिरहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव छन् चुलिएको छ।
2: अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढ़ाउने लक्ष्यसहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढ़ाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पूँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन् विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीति तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ
8: लीगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो
7: अब विचार विश्लेषणको पालो आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन् जुन हेर्नु सुन्नु र जोड्नु विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो
8: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: रेडियो एन आर्यन 99.1 समयको ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा सरो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस एकैसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ, फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि। र हामी सीधा प्रश्नको सीधा जवाफ दिने गर्दछौ र देशको समसामयिक राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट, नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढ़ी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो भएको छ। एमाले कंग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन। सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ। तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्। सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ। त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्ता दियो, निस्तापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कंग्रेस मिल्ने छानकान अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि, अर्थात अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमालेभित्र र कंग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ। तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त, त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढंगले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ, त्यसका विषयमा पनि हामी छलफल बहस गरौंला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डीएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्। यस विषयमा पनि हामी छलफल गर्छौं। एमालेमा बढ़ी अन्तर संघर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौं। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मजघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउवा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भए भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ र विशेष गरी नेपाली बहस यतिखेर बाढ़ी प्रभावित पीड़ितका क्षेत्रमा पनि हामी चर्चा गर्दैछौ, किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ। ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ। काठमाडौँको अनाम नगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्ली मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सिर्जना भएको छ। यसमा सरकारको ध्यान तदारूकता जान सकेन
भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौं र बाढ़ी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था, त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्नदात्री निकायहरूबाट, यस विषयमा पनि चर्चा परिचर्चा गर्छौ र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सड़क पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा जुन खालको दृश्य देखियो त्यो मानवता विरोधी मानवता विपरीत दृश्य थियो, त्यस दृश्यको चाहिँ पटाक्षेप गर्ने कुरामा सरकार तदारुकताका साथ अगाडि बढ़ेको विषय पनि आएको छ। गगन थापालाई भेट्न किन चाहँदैनन् त देउबा, यस विषयमा पनि आज हामी चर्चा गर्छौं। पूर्व सभापति शेरबहादुर देउबा सिंगापुरबाट फर्किएपछि भेट्न पटक पटक समय माग्दा समेत नपाएको कंग्रेस सभापति गगन थापाको भनाइ छ। दुई नेता बीचको संवादहीनताले कंग्रेसको विवाद यथावत रहेको छ। आज यस विषयमा कुराकानी गर्दैछौ आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau day harek din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: हरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइबी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ भुजाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ तर उहाँले भेट्नै मान्नु भएको छैन भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ति गर्नु भएको त्यसो भए
7: होइन हाम्रो अब अभिभावक स्वरूपमा रहनुभएका शेरबहादुर देउवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो तर समय उपलब्ध हुन सकेन तर हाम्रो मुख्य अपेक्षा अहिले पनि मुख्य अपेक्षा के छ भने हामी हाम्रो अब पूर्व सभापति पूर्व प्रधानमन्त्री पार्टीमा लामो समय काम गर्नुभएको उहाँलाई पार्टीको संगठनको बारेमा पनि थाहा छ सँग पार्टीको संघर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ अहिले पनि गरिराखेका छौँ यसकारण हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ यस कारण पनि उहाँलाई जित्न खोजेको तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसके कारणले भेट पनि हुन सकिन्न
6: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त होइन अब नेपाली कंग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ अब म हिन्दू हो हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि सार्छौं भनेर सभापति पूर्व सभापतिजीले बोलि नै सक्नु भएको छ अब कंग्रेस र अर्को कंग्रेस मिल्छ त यतिखेर
7: कांग्रेस अर्को कांग्रेस भन्ने सवालै छैन नि पार्टीले आधिकारिक ढंगबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ धेरै जसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ उतापट्टिको समूहमा रहनुभएका वा इतर समूह भनौ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ एउटा कानुनी आधार हुन्छ होइन तर त्यो अवस्था होइन, तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको संगठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तवमा समयको माग पनि होइन र कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ र असोज 16 गते उद्घाटनको कार्यपालिका आइसकेको छ। यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानूनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यसमा निर्णयहरू गर्यो, सामान्य सर्वोच्च अदालतले निर्णय गर्यो र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सामान्य सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन

0: निर्वाचनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको पन्ध्रौं महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठूलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
1: अब एउटा कुरा के छ भने असो 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन कंग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
0: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ। एउटा अब यो विषयलाई कानूनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई। त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा, केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन। अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ। यसकारण यसमा कुनै विवाद गर्नुपर्ने, महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन। त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको संगठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता, सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन, कसैलाई निषेध छैन। त्यसकारण अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ, त्यही भएर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, 15 महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई त यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ। तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई उहाँहरूको अझै ठूलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई 15 महाधिवेशन
1: भाग लिनको लागि आह्वान पनि गर्नुपर्छ। अब पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वसभा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढंगले अगाडि बढ़ाउँ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशांक एक ठाउँमा उभिनुभयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन। यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन, पूर्व सभापति र अहिलेका सभापतिज्यूको
0: होइन। तपाईँले दुईटा कुरा राख्नुभयो, एउटा कुरा समय सर्वोच्च अदालतमा विचाराधीन छ यसकारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन। तपाईँले आफैले दुईटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि, अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र 15 महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेश नआएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशन

0: कार्यक्रम अगाडि गएका हौ, किनभने कार्यपालिकाको मिति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तर्कालीन आदेश दिनको लागि सर्वोच्च अदालतमा गएको, सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानूनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काँग्रेस 15 अधिवेशनको कार्यपालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो त्यो एकताको कुरा, त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 अधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 अधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 अधिवेशन गर्न नदिने वा भाग नलिने, भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 अधिवेशनमै गएर खोज्ने हो नि त, किनभने त्यसमा 77 जिल्लाको हाम्रो 165 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि एकता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 अधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसमा विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू, धेरै नेतृत्वहरू उत्तर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यस कारण चाहिँ मलाई के लाग्छ भने यसलाई कानूनी विवादको विषय त यो हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो, नेपाली काँग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथिमिति तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न इतर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छौ त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू इतर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भन्ने त्यसलाई छलफल गर्न सकियो होइन, तर त्यसको लागि पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर अब पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यस कारण मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसैमा आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेछौँ। पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिराख्नु भएको छ र हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानूनी विवाद छँदै छैन, अब यो राजनीतिक विवाद बनाएर पार्टी संगठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काँग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको संगठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काँग्रेस, अहिले राष्ट्रिय राजनीतिमा यति ठूलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोटेपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू, उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, उसले सरकारले 5 वर्ष सरकार चलोस् तर त्यो सरकारले जनताको मनोभावना, कानूनी शासन, संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ, तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
1: देश संकटमा छ यतिखेर, होइन कालो बजारी बढिया छ, ग्यासको अभाव, ग्यासको लाइन छ, होइन तपाईँहरू त बोल्नै हुन्न आजकल, होइन प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन
0: पूर्व सन्ध्यामा तपाईँको कालाबजारियाहरू, एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, एकातिर यत्रो दैवी प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ। बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ, सरकारले आफ्नो दायित्व काम अगाडि बढेछ भने प्रतिपक्षले पनि हेरसुवाको मान्ने उही गएर बसेर मोना चालुजी त्यसको काम, अरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि। त्यस्तै किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय संकटलाई समाधान गर्ने, यस समय हामी संकटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने, अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि संकटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेको छ त्यसमा पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसमा काङ्ग्रेसलाई को संगठनलाई मजबुत गराउनलाई त 15 अधिवेशन त सबैको लागि एउटा ठूलो अवसर हो, किनभने वैधानिक ढंगबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको काममा धेरै ठूलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक संगठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढंगले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यो भएर यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन, कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको संगठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जनसरोकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, संगठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारीसाथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो संगठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नबनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठूलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी संगठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि यसले धेरै पार्टीलाई मजबुत बनाउँछ।
1: हस् उपसभापतिज्यू, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: हस् अवसर दिनुभएको धेरै धेरै धन्यवाद।
1: नेपाली कांग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

noi. LG le ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर डिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सेक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अगोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो नेपाली रेडियो नेटवर्क,
10: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
11: इस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद खेमजी।
12: नेकपा एमालेमा ओली हटाउन निकै ठूलो दबाव बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा?
13: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शंकर पोखरेलले पनि, रामबहादुर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढंगले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौं। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
12: बादलजीको शंकर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक लाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
13: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामबहादुर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15-सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो, ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू अहिलेको संविधानका पक्षधर पार्टीहरू गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु कमजोर हुनु जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्दा मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौं। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
12: बदनामी त कसरी बदनामी भएको छ, दुई चाहिँ नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
13: होइन। अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौं, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौं भनिरहे बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थे होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौं, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौं। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौं भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र छुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
12: सरकारले प्रयास गरिरहेको छ नि त होइन।
13: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए। 11 गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति शवहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौ। म अहिले पनि कामना गर्छु, धेरै ठूलो चाहिँ नै जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्यायो। सरकारको असक्षताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त छरपस्तै छन्।
12: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
13: अहिले अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन। तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदै छ, जसमा दुइटै धारणा छ। केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ। दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाई के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दशको बाढ़ी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो। त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ नि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेछ पछाडि। त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यतया कतिपय अरूलाई दिइँदै नबोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला। हिजो अस्ति देख्नु भने शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठूलो संकट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
12: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुत्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैनन् त होइन।
13: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो, उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो क्यारे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङ को समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौं चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठूलो संख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने त्यो पनि अकल्पनीय खालको आउने यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौं भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौं भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठूलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढंगले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन घोषणा गरेर पनि आउँदैन बाजा बजाएर पनि आउँदैन तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ। काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो तर त्यहाँ बैठकमा
12: रवि लामिछानेजीले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ
13: होइन ठिक छ उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो तर एउटा सच्चाई के हो त भनेदेखि जतिसुकै ठूलो सीट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सीटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनु पर्छ किनभने संसदमा त्यहाँ छवटा पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन् राष्ट्रिय पार्टीहरू छन् उनीहरूलाई बोलाउने छलफल गर्ने सहयोगको अपेक्षा गर्ने सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने बैठक बोलाउन नमिल्ने फेस गर्न नमिल्ने अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने चार पाँचजना नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यसकारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ हाम्रो त 10 गते बाढी आयो 10 गते युवा संघको नेतृत्वमा क्षितिज थेबे मान्य क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो अलिकति त्यहाँ अध्ययन गर्यो भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ अन्य राष्ट्रको टोली राहत लिएर गयो औषधिहरू सामग्री लिएर गयो त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो त्यसपछि भोलिन्टियर फोर्स जानुभयो अहिले पनि म तपाईँलाई बताउँछु रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 जनाको टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नु भएको छ पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ भोलिन्टियर फोर्सको त्यति नै ठूलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ। अनिरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर जानुभयो त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपद बेला राजनीति होइन हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो गरि पनि रहेछौँ अझै पनि हामी गर्न तयार छौँ तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन् 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो सौदिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौ। प्रधानमन्त्रीको भिजिट सफल होस् त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस् त्यो नै हाम्रो सफलता
12: हो। विशाल भट्टराईजी यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
13: धन्यवाद।
12: नेकपा एमालेका नेता विशाल भट्टराई आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौं।
14: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं।
15: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को एक मात्र डिटिएल सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
5: खरो विषयमा दरो बहस नेपाली बहस,
6: यस नेपाली बहसका साथमा
7: प्रीति तयारी चौचौ
8: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
9: डिस होम इन्टरनेट।
10: आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। आदि पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौ बाढ़ी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुतुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: हजुर, नमस्ते, धन्यवाद।
10: बुतुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौं, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्, बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
11: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
10: अहिले पनि,
11: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ। र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन। र हामी चाहिँ प्रशासनसँग हारगुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
10: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैनन्, अब बासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
11: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको। अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुर्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ। र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र संघ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 सटले 1-2 लोडले पुग्ला, तर त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
10: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन, यो दुःखको समयमा भने
11: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नुपर्थ्यो राख्थे त अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ तर पनि यसरी जहाँ सम्भावनै छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
10: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले होइन राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ
11: एकदमै राहतमा एकदमै समस्या छ अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ अब यो यदि तपाईँहरूले चारो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो बरु हामी आलु खान्छौँ अलिअलि भएको पिठो खान्छौँ तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टर्चर दिइरहेको अवस्था छ र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु हामी गाउँबाट निकालिदिनु अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
10: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन जस्तोमा तपाईँ त गाउँपालिका प्रमुख हो स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ तपाईँको मागमा सरकार कतिको लचक छ सुनिरहेको छ कि छैन
11: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ योभन्दा अगाडि जुन घटना घटेको दुई चार दिनसम्म पुरै भद्रबोल अवस्थामै थियो त्यहाँ चाहिँ स्थानीय सरकार र संघीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विभाग व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
10: अब सरकारले कोर्डिनेसन त गरिरहेछ नि तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले
11: होइन त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ त्यहाँ चाहिँ एक दुई फ्लाइट हेलीले पुग्दैन सयौं पटक चाहिँ ध्वनि गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ यता जिल्ला प्रशासन कार्यालय यता केन्द्रीय विभाग प्राधिकरण कार्यालय सबै समितिलाई हामीले पत्र लेखेर जगजगाइरहेको अवस्था छ र यसलाई अहिले चाहिँ अलिकति दुई दिन भयो हिजो अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा तर त्यो पर्याप्त होइन अब यसलाई चाहिँ हरेक गाउँलाई पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल एक पाकेट नुन एक एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सके भएपछि त बुझ्थ्यो भन्ने नै हो र त्यहाँ चाहिँ लगभग 12-13 सय घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यामै 17 चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोल्जुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यामै 17 ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै राख्नेछौँ।
10: अब अलिकति उद्धारको कुरामा के छ त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
11: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ त्यहाँ चाहिँ 2-3 सुरुङ हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुन सक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ र त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अहिले धेरै साथीहरू लागिरहनु भएको छ सुरक्षाकर्मी साथीहरू हाम्रै गाउँपालिकाको पनि त्यो सुरुङलाई सुरुङको पहुँच स्थलसम्म बाटो पुर्याउन हाम्रो 2-3 मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँभित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले शास्ति बोकिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धारलाई भनेर हाम्रो दुईटा मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ।
10: सरकारसँग यहाँको आग्रह के छ दादा, के भन्नुहुन्छ?
11: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सड़क सञ्जाल छैन भने पैदल यात्रा गर्ने बाटो छैन, यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ, नभए त त्यहाँको नागरिकहरूले धैर्य त टुट्नेछ, फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
10: हस् बुझुङजी, यहाँको महत्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
11: हजुर धन्यवाद, नमस्कार।
10: उहाँ हुन्थ्यो आमा छोदिङ गाउँपालिकाका अध्यक्ष बुझुङ तामाङ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
13: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, सहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

साथीभरा फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: साथीभरा फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।
1: Where's that digital?

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी
2: ओएसआर डिजिटल एन्टरटेनिङ द नेशन।
3: यदि तोक्ने औकात छैन भने

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्सीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भयो नेता मन्त्री पुलिस प्रशासन अब कानुनमा आफ्नै शासन बोल्यो कि छोयो कि सक्यो कहिले नै भाषण.

जान एउटै मान्छेसँग एकैचोटि जान त मिलेन, म पनि त रेडी नै। अब तिमीहरूको माया नै यस्तै छ, अँध्यारोमा मस्तराम, उज्यालोमा सीताराम।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ। प्रोप्राइटर रमन कार्की।

0: वाइ चान्स हेरे गाई तर्छ यसरी देखि आइसक्यो त
1: आउनलाई पहिला पुल त बना
0: पुल त उपारी बनिसक्यो रे हिँड्न पो कहिले दिन्छन् भन्यो ला यो मेरो मायाको चिनो
2: वारीगाम जोड्ने र पारीगाम जोड्ने बागमतीको पुलको उद्घाटन छ सबैजना भेला हुनुहोस्।

0: な中に六個ずつ行きましょう。
1: ガイボン、ガッキマンジュ、ほい。
0: あんたに聞こえたの。
1: あ
0: What?

0: बुढो पनि आइपुग्यो हौ,
1: ठिक छ नि सबै
0: एकदम फाइन भइसक्यो होला।
2: अनि दाजु यताउता
0: त्यो देउलीको घरमा काठमाडौँबाट पाहुना पनि आएको छ अरे हौ,
1: मजा भयो नि।
0: अनि त्यो विषयमा फेरि तिमीले नाक डान्सी ठोकिदिनु नि,
1: फुल्न त
0: गजब रमाइलो हुन्छ। ल सबैजना रेडी हुन्छ, लु लु लु लु अब निस्किनु पर्छ ल। आज यस वैवाहिक जीवनमा बाँधिनुभएका दुलहा दुलहीलाई शुभकामनाका साथै हाम्रो गाउँमा नाक डान्सबाट एकदमै सुपरिचित खतरा डान्सर राजन राज सुगकेटलाई बोलाउन चाहन्छु। एकचोटि सबैले जोरदार ताली बजाइदिनु होला। यसका साथै उहाँलाई डान्समा टक्कर दिनको लागि बेहुली पक्षबाट काठमाडौँबाट आएकी एकदमै राम्री मिलन नेवारलाई बोलाउन चाहन्छु। एकचोटि जोरदार ताली बजाइदिनु होला।

तपाईँ क्यामरा चाहिँ जन्ती हो, जन्तीलाई हान्नुलाई यो समाचार रेडियो हो।

0: 80% आयो.
1: Yeah, yeah. Yeah.

0: के बुझे
1: कसले उठ्यो भनेको?
2: अरे तिमीहरूलाई भनेको
0: यहाँको पाले हो तिमीहरू?
1: हजुर पो रानी पाले। यहाँ नको लाई त घोडा चढेर राजा बनेर आउनु पर्छ।
0: पुचीहरूले डरै दिए त
2: के अनि घोडा चढेर इन्ट्री हानिनु त
0: हान्दिन
2: हान्दिन

0: केटी पटेन, त्यत्र नाच गान गरे त्यही पनि केटी पटेन। लु जाउँ दाई, राति भइसक्यो, घर जाउँ।
1: त्यत्रो घोडा चढेर आए पनि केटी पटेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी बिरार चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल बिरार चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशैलीद्वारा जनहितमा जारी।

कतिवटा फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। कतिवटा फुड प्रडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोपराइटर रमन कार्की।

परि बौलाउनेको छैन कमी भेट नभए पनि जहिले फोनमै झुन्डिरहने कहिले बु कहिले बे कहिले काहीँ हनी कहिले ऊ कहिले के सकिँदैन गनी कहिले धोका कहिले पीडा कहिले खुसी अनि गल्ती दुबईको एकअर्कालाई दोष दिइरहने नचाहिने कुराकानी सधैँ उत्तर खोजिरहने।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810 54 53 53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईँ नि।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05

0: पटुलो पूजा पुराण चारैतिर हेर्नुपर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेल, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235062, 9842525005।

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै स्याङ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

साथीभरा फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

साथीभरा फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886। रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 47 26। हामी छौ तपाईँको सेवामा।

0: नमस्ते, म इन्जिरा रेग्मी।
1: नमस्ते, म सुनिल कटुवाल।
2: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कठु आइसकेको छ।
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनु हुनेछ।
2: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला।
1: धन्यवाद।

0: ओ बेन
1: के त्यो चस्मा के छ जुन ममा छैन?
0: आसमा खाली त्यसलाई मात्र साइड आन्छ
2: ब्रो चस्मा।
3: भोलिदेखि म पनि चस्मा हराउँछु।
1: ल ल
0: ए आसमा
4: तिमी नै तिमी हाम्रो सासमा।
5: लिसन बॉयज, जसले मलाई त्यो मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज।
4: कस्तो सरप्राइज?
5: I'll let you know later. Let's go, girls.

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।